नानी थांनाय न बेलाय गाहामखे जबानानै नांनाय डीडीटी स्प्रे खायमानि हाथी चीनी बिसिंगो नख ते देवाल रग ता लेपादि गेखेबा रं रग तार दि टायर गोजाम तुक गोबाय बाल्टी कचो खुमनि तप गोबाय नारिकरा माला गोबाय आमतेहाय मानै रगो तुईता बाथाग्रदि न गान्तिनि गानागिनिओ तुईता बाथाग्रदि सालते हर थुपुरु गुन्दा सङ्गै थुनानि खाइदि लुमखाहानके थै आन्जगै नाहारदि तुमुं मेलेरियानि यं मान्जाखाहानके साखनायनि रगनि ककनि बिसिंति दङै बिथि चानानि खाइदि नखनि गानागिनि साफ सुथ्रा खाइदन्दि तुईता बाथाग्रदि तै बाथाकमानि हाखर चिकन चिकन रग्नो मुथुबै खेबिदि तै केलेक रगौ थाम्पुनि बथपुङ्गो तै थाम्पुइ एनोफिलिस नै थाम्पुइ बुढीबाई वाट्साखानके मेलेरिया बेमार मान्छको